0: Таджикистан урвишки гатнаонка вишлешан орсамикша. Наи буху раджнитик прокреаонпар. Вишешгя чарча о раджнитик бахаску.
1: Радио Авази Таджики Хиндиану Бахаки 105.5 FM се сун сакте хе.
2: प्यारे श्रोताओं, आप सुन रहे रेडियो ओवजे तोजिक और आपका स्वागत है हमारे सांस्कृतिक भाग में। हमारे सांस्कृतिक भाग में हमने तय किया कि आपको हकीम अबुल कासिम फिरदौसी के बारे में बताएंगे, हमारे साथ रहे। حکیم ابوالقاسم فردوسی تاجکی فارسی کوی تھے جنہوں نے جگت پرسید شاہنامہ کی رچنا کی۔ وہ تاجکی فارسی ساہتیہ کے سب سے پربھاوی ساہتیہکار ہے۔ شاہنامے میں انہوں نے 60ویں صدی میں فارس پر عربوں کے وجے ہونے کے پہلے کے بارے میں لکھا ہے۔ یہ رچنا بعد میں فارس کی راشٹریہ مہاکاویہ بن گئی ہے۔ فردوسی کا جنم 920 عیسائی میں خراسان کے توس नामा कस्बे में हुआ है। असदी नामा कवि ने उसे शिक्षा दी और कविता की ओर प्रेरित किया है। उसने पौराणिक राजाओं के संबंध में उसे एक ग्रंथ दिया, जिसके आधार पर फिरदौसी ने शाहनामे की रचना की। इसमें 7000 शेर मौजूद है। वो 35 वर्ष तक इस महान कार्य में व्यस्त रहा है और 25 फरवरी 1010 ईसाई को इसे पूरा किया है। इस समय वो 85 वर्ष का हो चुका था। उसने ये काव्य सुल्तान महमूद गजनवी को समर्पित किया, जिसने 999 ईसाई में खुरासान विजय कर लिया था। उसे केवल 20,000 दिरहम प्रदान किए गए। फिरदौसी के तन बदन में आग लग गई। वो अपने देश की हिरात की ओर भागा, किंतु भागने से पूर्व एक कविता शाहनामे में जोड़ गया, जिसमें सुल्तान महमूद की घोर निंदा की गई। शाहनामे में फिरदौसी ने फारस के पौराणिक बादशाहों की, जिसके कारनामों से वो अत्यधिक प्रभावित था, बरी की प्रशंसा की है। उसकी कविता से प्राचीन ईरान के प्रति उसका प्रेम एवं अरबों के प्रति धीरना का पूरा आभास मिलता है। सभ्यता कुत्तर मुसलमानों को संतुष्ट करने के लिए उसने बाद में यूसुफ जुलेखा नामक मसनवी लिखी, जिससे बहावित शासक बहा दौला तथा उसके पुत्र सुल्तानुद्दौला को समर्पित किया है। तदुपरांत वो अपनी मातृभूमि तूस लौट आया और वहीं उसकी मृत्यु हुई है। उसकी कब्र वाहन के दर्शनीय स्थानों में से एक है। कहा जाता है कि जब उसका जनाजा पास के एक गांव के फाटक से निकल रहा था, एक कारवां सुल्तान महमूद के भेजे हुए 60,000 दिनार लेकर पहुंचा, जिनके कवि को आशा थी। फिरदौसी के पुत्री ने समस्त धन दान पुण्य में लगा दिया। शाहनामा की बड़ी ही सुंदर सचित्र हस्तलिपियां संसार के बड़े बड़े संग्रहालयों में सुरक्षित है। 1811 ईसाई में कलकत्ते में 1811 ईसाई में कलकत्ते में 1878 ईसाई में पेरिस में और 1877-1850 ईसाई के बीच लंदन से इसके संस्करण प्रकाशित हुए हैं। तदुपरांत भारत और ईरान से उनके संस्करण प्रकाशित हुए हैं। संसार के अनेक भाषाओं में इसके अनुवाद छाप चुके हैं। कहा जाता है कि महमूद गजनवी ने फिरदौसी को ये वचन दिया था कि वो शाहनामा के हर शब्द के लिए एक दिनार देगा। वर्षों की मेहनत के बाद जब शाहनामा तैयार हो गया है और फिरदौसी उसे लेकर महमूद गजनवी के दरबार में गया, तो सम्राट ने उससे प्रत्येक शब्द के लिए एक दिनार नहीं बल्कि एक दिरहम का भुगतान करा दिया है। कहा जाता है कि इस पर नाराज होकर फिरदौसी लोग لوٹ گیا اور اس نے ایک درہم بھی نہیں لیا۔ یہ وعدہ خلافی کچھ ایسی تھے جیسے کسی کوی کی پرتیشاب ایک روپے دینے کا وچن دے کر پرتیشاب ایک پیسہ دیا جائے۔ فردوسی نے غصے سے آ کر محمود غزنوی کے خلاف کچھ پنکتیاں لکھی۔ وہ پنکتیاں اتنی پربھاوشالی تھے کہ پورے سامراجیہ میں پھیل گئی ہے۔ کچھ سال بعد محمود غزنوی سے اس کے وشواسپات منتریوں نے نویدن کیا کہ فردوسی کو اسی در پر بھگتان کر دیا جائے تو طے کی گئی تھی۔ سمراٹ کے کارن پوچھنے پر پردھان منتری نے کہا کہ ہم لوگ سامراجیہ کے جس کونے میں جاتے ہیں ہمیں وہ پنکتیاں سننے کو ملتی ہے جو فردوسی نے آپ کے ورودھ لکھی ہے اور ہمارے سر شرم سے جھک جاتا ہے۔ اسے نردھارت در پر پیدا دے دیا جائے گا تو ہمیں بڑا نیتک بل ملے گا۔ سمراٹ نے آدیش دے دیا۔ دیناروں سے بھری گاڑی جب فردوسی کے گھر پہنچی تو گھر کے اندر سے فردوسی کا جنازہ نکل رہا تھا۔ پوری عمر غریبی، تنگی اور مفلسی میں کاٹنے کے بعد فردوسی مر چکا تھا۔ کہتے ہیں کہ فردوسی کی ایک ماتر سنتان اس کی لڑکی نے بھی یہ دھان لینے سے انکار کر دیا تھا۔ اس طرح سمراٹ کوی کا قرضدار رہا اور آج بھی ہے۔ شاید یہی وجہ ہے کہ آج فردوسی کا شاہنامہ جتنا پرسدھ ہے اتنا ہی یا اس سے زیادہ پرسدھ وہ پنکتیاں ہے جو فردوسی نے محمود غزنوی کے آلوچنا کرتے ہوئے لکھی تھی۔ فردوسی کے شاہنامہ دراصل فارسی کا اتہاس ہی نہیں، اسمتا کی پہچان ہے۔ اس میں پراچین فارس کی اپلبدھیوں کا بکھان ہے، سمراٹوں کی اتہاس ہے۔ پراچین فارسی گرنتھوں کو نیا روپ دے کر ان کو شامل کیا گیا ہے۔ متحق اور اتہاس کے سمشرن سے ایک ادبھت پربھاو اتپن ہوا ہے۔ پریم ودروہ، ویرتا، دشتا، منویتا، یوت، ساہس کے ایسے اتکرش ادھارن ہے جنہوں نے شاہنامہ کو فارسی ساہتیہ کی امر کریتی بنا دیا ہے۔ فارسی ساہتیہ میں شاہنامہ جتنی طرح سے جتنی بار چھپا ہے اتنا اور کئی پستک نہیں چھاپی ہے۔ فردوسی نے رستم اور سہراب جیسے پاتر نرمت کیے ہیں جو مانو سمرتی کا حصہ بن چکے ہیں۔ جیسا کہ لوگوں نے آپ نے بڑے کویوں کے ساتھ کیا ہے، فردوسی کے مقبرے کے چاروں اور سندر باغ ہے، ادھر ادھر ان کی پرتیمائیں لگی ہے۔ سنگ مرمر پر ان کی کویتا کے وشیش پرسنگوں کو اکیرا گیا ہے۔ پیارے شروتاؤں، یہ تھے ہمارے تپانی حکیم ابوالقاسم فردوسی کے بارے میں۔ ریڈیو آواز توجہ کے دوسرے پرسارن جاری رہائے، ہمارے ریڈیو کے ساتھ رہے۔
3: دوست وہ ہے جو تھم کے رکھتا ہے ہاتھ، پرواہ نہیں اس کو کون ہے تمہارے ساتھ۔ اس کی آنکھوں میں چمک دکھتی ہے جب ہوتے ہیں تمہارے ساتھ، گزر جاتا ہے وقت منتوں میں جب کرتے ہیں اس سے بات۔ دوست وہ ہے جب سامنے آ جائے کر خود بیاں ہو جاتا ہے دل کے حالت، کچھ سوچنا نہیں پڑتا جب ہوتی ہے اس سے بات۔